Jesus, شام پانچ بج کر تیس منٹ سے سنے گا ترانے نئے پرانے گھروں کا شام چھ بج کر تیس منٹ سے چھ بج کر پینتیس منٹ شام سندھیا رنجن جے مالا سنوائیں گے شام سات بجے سے शाम सात बजे से पैंतालीस मिनट से इंद्रधनुष के अंतर्गत उनसे मिलिए अंतर्गत अभिनेत्री प्रकृति नौटियाल से यूनुस खान की बातचीत सुनेगा प्रतिष्ठकर्ता हर्षवर्धन गवई। रात्रि आठ बजे से हवा महल के अंतर्गत नाटक यादों की परछाइयां भाग चार लेखन सुरेंद्र गुलाटी का निर्देशन दीना नाथ। रात आठ बजकर पंद्रह मिनट से चित्र लोक रात नौ बजे से आपके लिए और रात्रि दस बजे से सुनेगा छाया गीत आलोक संस्कार संगीत श्रीवास्तव प्रस्तुत करता है राजेंद्र मिश्र।